नेपाली सिनेमा इन्डस्ट्रीका बारेमा जानकारीहरू दिने, तपाईँहरूलाई अपडेट गराउने कार्यक्रम हो यो मुभी एन्ड मोर, जुन लिएर म हरेक हप्ता तपाईँहरू माझ आउने गर्दछु BFBS गोर्खा रेडियोमा। र आजको हाम्रो मुभी एन्ड मोर लिएर पनि म सङ्गीता श्रेष्ठ आइसकेको छु। र आजको मेरो कलेक्सनले पनि तपाईँलाई नेपाली सिनेमासँग जोडेका धेरै जानकारीहरू गराउनेछ। कार्यक्रमको सुरुवात भइसकेको छ, गीत मैले तयार गरिसकेको छु तपाईँहरूलाई सुनाउनलाई, योभन्दा अगाडि पनि सुनाइसकेको छु होइन, अरू गीत पनि सुनाउनलाई तयारी गरेको छु र यो गीत सुनाउँदैछु। गीत सुनोस् अनि यसपछि आजको मेरो कलेक्सनहरू म तपाईँहरूमाझ राख्दै जानेछु।

हामीले केही दिन अगाडि कार्यक्रममा कुरा गऱ्यौँ कि कसरी आफ्नो करियरको सुरुवातमा चाहिँ असाध्यै राम्रो रेस्पोन्स पाए कि नायिका साम्राज्ञी आरएल शाह पछिल्लो समयमा एक किसिमले हराइरहेको हो कि होइन, उनले सोचे जस्तो सिनेमा नपाइरहेको हो कि नबनिरहेको